0: ملك مشکلات کے موجی رہے ہو ہے بجٹ میں بھی عوام لائے مشکلات تھی سکن تھو حکومت صورتحال کے دسندے فیصلہ کردی میڈیا سے گال بول دوران گلائن تھے بلال بھٹو زرداری پارا شازیہ مری تے کاوڑ جو اظہار گلائن کا میں روکے شریو وی آئی ایس پی بابت کے ٹی نیوز کے سوال تھے بلال بھٹو زرداری جواب دے رہے ہو تو شازیہ مری جواب دے چو تو کھیل داس کوہستانی اڑی گال کی آئے بلال بھٹو زرداری وچ میں گلائن تھے شازیہ مری متا کاوڑ جو اظہار کرنے چو تو مو اما کا نہ پوچھو شازیہ مری جواب دے سر ماں بدائے رہی ہوس بلال بھٹو زرداری شازیہ مری کے مہربانی چے جواب جی پورو کیو پی ٹی آئی 28 ترمی بابت حکومت کا واضح موقف گری ورتو بیرسٹر گور چیو آئے تو 28 ترمی بابت حکومت اجا تھی کو بھی ڈرافٹ شیئر نہ کیا جس تھی ترمیم جو ڈرافٹ ساب نہ ہی کچھ بھی نہ تو چی سکے حکومت موقف واضح کرے جو 22 مئی تے مہنگائی خلاف ملک گیر احتجاج 4 جون تے بلوچستان دے شہر پشین میں ریلی جو اعلان جے کڑے اسرائیل ایران خلاف کامیاب تھی ہو تے سندس اگے نشان پاکستان ہندو یہ مسلم امت تے قبضہ کرن چاہن تا ان جو نظروں حرم شریف تے آئن عرب ملکن کے بدائن چاہن تو تے یہ وقت آئے متحد تھن جو اچو تے ایک دفاعی قوت بن جی امت جو دفاع کیوں جب تے علماء اسلام جی سربراہ مولانا فضل الرحمان منگو پیر میں وحدت امن کانفرنس کے خطاب کرنے چو تھا پاکستان کے فلاح دفاع ہمیشہ کے لحاظ کا ایک مضبوط ریاست بنایا وجے پنجاب زبردستی کھولیال غیر قانونی لنک کینال ذریعے پانی کھڑت ودائے چھڑی سندھ میں پانی جو بحران سنگی تھی ویو پنجاب تون سا پنجند لنک کینال ذریعے 7088 کیوسک سی جی لنک کینال ذریعے 5852 کیوسک پانی کھڑن لگو معاملے تے سنجے آپاچی کھاتے جی خاموشی بھی سوال یا نشان پڑھل گزرے ایک ہفتے کا مسلسل پانی کھڑنا سبب سندھ کے بیراج سے واہن میں پانی جی شدید کھوٹ پیدا تھی وئی سنجے آباد گھرن پانی ماہرن خدشو ظاہر کیا ہے تو پنجاب پارا بنا اجازت لنک کینال کھولن سا سنجے زرعی زمینن کے سخت نقصان پہنچ رہا ہے پینے جے پانی جو بحران بھی ودھی رہا ہے سندھ حکومت نوٹس وٹھے کوکین کوئن انمول عرف پنکی کے کیس میں نون انکشافن گرفتاری جو سلسلہ جاری پنکی جو ماہوار 2 کروڑن کا ودیق جی منشیات کراچی میں وکرو کرن جو اعتراف آفیسرن کے کروڑے روپیے کی رشوت دین جو بھی انکشاف کراچی پولیس پنکی جا اکاؤنٹ سنبھالیدڑ جوابدار ذیشان کے گلستان جو ارما گرفتار کرے ورتو پنکی جانچ دوران منشیات باب سبوری ڈیتی لیتی آن لائن کرنے جو اعتراف کیا انمول عرف پنکی پولیس کے جانچ دوران بدھایا ہے تو سندس کے کراچی میں ماہوار 2 کروڑن کا ودیق جی منشیات وکرو کندی ہوئی ادارن جی آفیسرن اہلکارن کے 2 کروڑ روپیہ ڈیندی ہوئی انمول عرف پنکی جانچ دوران پیسہ وٹندڑ آفیسرن جا نالا بھی بدھائے چڈیا پولیس سمیت بین ادارن جا آفیسر اہلکار بھی فہرست میں شامل سندھ ہائی کورٹ ایس پی ایس سی 2024 کے گڑیل چٹابیٹی امتحان جا نتیجہ معطل کرے چھڑیا سال 2024 جو سمور رکاس سیل کرے رپورٹ پیش کرنے جو حکم سیکرٹری ایس پی ایس سی آئے کنٹرولر کے 21 میں ذاتی حیثیت میں پیش کرنے کی ہدایت امتحانی جوابن واریوں کاپیوں بھی تعویل میں وٹھن جو حکم جسٹس محمد سلیم جیسر آئے جسٹس نثار امن پمبرو تے بدل آئے بینچ مختلف امیدوار کی درخواستوں سے بدنی کریں عدالت سندھ پبلک سروس کمیشن کے سال 2024 کے امتحان جو سمور رکاس سیل کرے رپورٹ پیش کی وجے کیس کی ودیق بدنی 21 مئی تھی ملتوی کری چی ٹٹے جے جرک ریلوے اسٹیشن برساں کوئلے جی کھان میں نو پوریت دبجی ویا 4 پوریت فوت 5 زخمی کوئلے جی کھان میں کم کندڑ نو پوریت بھک کرن سب دبجی ویا 4 پوریت جا لاش کٹیا ویا فوتن میں سوات واسی ضیاء اللہ نور محمد عرفان اللہ سانکڑ واسی سینتاد بھٹی شامل सिराणी वेझो गोठ दीनार टालपुर में छापे दौरान मंशात फरोशन टन सपाइन के बती विहारे छोड़ो। मंशात फरोश मूसम बला के गिरफ्तार करने दौरान बिया मंशात फरोश पे अची सिपाही जुम्मन अजीज ए रजा के बधी विहारे छोड़ो। मकामी पुलिस गोठ के मान के चवण से ट्रैकड़ी करने बाद गिरफ्तार जादार मूसम बला के वापस गोठाने के हवाले कर सिपाही के आजाद कराया। शिकारपुर जो बिन धुरन में पुराने तकरार से एक जनों कतल एक जख्मी गोट जुनू में भुट्टा बिरादरी के बिन धुरन में जड़ो फायरिंग में अब्दुल रहमान मार जियो वकील भुट्टो गणसी जोगी हालत में अस्पताल मुंतकिल। कुरूरी में कतल केस के शायद की गिरफ्तारी खिलाफ मकतूल के वारस में थाने अगे थेणो कुछ ढी अग इकबाल कपरी के कतल के वो पुलिस केस के शायद अमीर कपरी के गिरफ्तार कर खी वही हुई। मकतूल इकबाल कपरी की अमर जायदा कपरी ए बेन वारस थाने अगे इतजाज मुजाहरी जो चवण है तो पुलिस जवाबदार के बचाने ला अमीर कपरी के गिरफ्तार किया है केस आजाद किया वे। दारूशाह भरसां जेड़े में जख्मी थियल निगर जिंदगी की जंग हाराए पो बसंत पेड़े त मस्तो एसियाल बिरादरी के बिन धुरन में जेड़े दौरान गोलियों लगन सबब आजिज सियाल ए उमेर सियाल जख्मी थे हुआ। आजिज सियाल इलाज दौरान नाबशाह की अस्पताल में तब्दील छ रही विहार खान में एयरपोर्ट पुलिस के मुबैना मुकाबले में एक फोरू के मारने की दावा पुलिस चवण है तो चेक नंबर 112 सी सिमन आले वेझो शकी मोटरसाइकिल सवारन के रोकने की कोशिश कई तो उन्हें फायरिंग कर दिनी जवाबी फायरिंग में एक फोरू मार्जियल फोरू के कब्जे में गैरकानूनी हथियार मिलिया है संदस बस साथी फरार थी वह गिरफ्तारी लाए सर्च ऑपरेशन जारी है। उनेरो लाल में पुलिस शराब विक्रो कंदड़ औरत के गिरफ्तार करे वरतो। औरत शमीम जाल पीरबख्श कोटार वटा शराब जा बबाक सत क्या केस दाखिल। ओबावड़ो भरसा पुलिस जो रेती लिंक रोड से डोहे इरादे से बीठल चार हथियारबंद से मोबाइल मुकाबलो फायरिंग की देवट दौरान एक डुहारी यार मोचर जख्मी हालत में गिरफ्तार टे डुहारी फरार हथियार हथियार। कराची में डिफेंस लाइब्रेरी वेझो अणॼातल गाड़ी के टक्कर में मोटरसाइकिल सवार ब नौजवान फोत फोतन की सुणप 20 वर के हमजा वलद शकील ए 22 वर के समीर वलद इकबाल तौर कई वही। मलेर में स्टील टाउन लिंक रोड से अणॼातल गाड़ी के टक्कर में पीरसन चिबार की फोत थी।
1: आप सुन रहे थे GAFM नेटवर्क पर KTN न्यूज।
2: क्या देख रहे हो? ये सब तो तुम बाहर से रकम वसूल करने पर भी जीत सकते हो। बाहर से भेजी गई रकम बैंक अलबीब के कैश काउंटर से वसूल करोगे तो हर रेमिटेंस पर शानदार इनामात जीतने का मौका पाओगे, जैसे कि ग्रैंड प्राइज 600 सीसी कार, साथ ही मोटरसाइकिल्स, स्मार्टफोन्स और स्मार्ट वॉचेस। इन भाई साहब की तरह बड़ा ख्वाब देखें। 538 शहरों में बैंक अलबीब के 1320 से ज्यादा ब्रांचेस और ग्लोबली ट्रस्टेड पार्टनर्स के साथ आपका पैसा दुनिया के किसी भी कोने से आप तक मिनटों में पहुंचता है। अपनी रेमिटेंस 19 फरवरी से 25 मई के दरमियान बैंक अलबीब से वसूल करें और हर महीने लकी ड्रॉ में शामिल हो जाएं। तो भाई साहब क्या समझे?
3: बैंक अलबीब, रिश्ता भरोसे का।
4: किसानों के आलमी दिन पर सोना की जानिब से किसानों

0: तव्हां कावड़ जो इज़हार कंदे चयो त मूं अवां खां न आहे पुछो। शादी अमरी जवाब ॾिनो, सर मां ॿुधाए रही हुयसि। बिलाल भुटे ज़रदारी शादी अमरी खे महिरबानी चई जवाब जी पूरो कयो। पीटीआई 28 इतरमी बाबति हुकूमत खां वाज़े मौक़ुफ़ घुरी वरितो। बैरिस्टर गौर चयो आहे त 28 इतरमी बाबति हुकूमत अञा ताईं को बि ड्राफ्ट शेयर न आहे कयो। जेसिताईं तरमीम जो ड्राफ्ट साम्हूं न ईंदो कुझु बि नथो चई सघिजे। हुकूमत मौक़ुफ़ वाज़े करे जो 22 मई ते महांगाई ख़िलाफ़ मुल्क गिर एहतजाज ऐं 4 जून ते बलोचिस्तान जे शहर पशीन में रैली जो ऐलान। जेकॾहिं इसराइल ईरान ख़िलाफ़ कामयाब थी वियो त संदसि अॻियो निशानो पाकिस्तान हूंदो। ही मुस्लिम उमत ते कब्ज़ो करणु चाहिनि था। हुन जूं नज़रूं हरम शरीफ़ ते आहिनि। अरब मुल्कनि खे ॿुधाइणु चाहियां थो त हीउ वक़्तु आहे मुतहद थियण जो। अचो त हिकु दिफ़ाई क़ुवत बणिजी उमत जो दिफ़ा कयूं। जबत उलमा इस्लाम जे सरबराह मौलाना फज़ल रहमान मंगो पीर में वहदत अमन कॉन्फ्रेंस खे ख़िताब कंदे चयो त पाकिस्तान खे फलाह, दिफ़ा ऐं मईशत जे लिहाज़ खां हिकु मज़बूत रियासत बणाए वञे। पंजाब ज़बरदस्ती खोलियल गैर क़ानूनी लिंक केनाल ज़रिए पाणी खणंदु वधाए छॾी। सिंध में पाणी जो बोहरान संगीत थी वियो। पंजाब तोन सां पंजनद लिंक केनाल ज़रिए 7088 क्यूसिक ऐं सी जी लिंक केनाल ज़रिए 5852 क्यूसिक पाणी खणणु लॻो। मामले ते सिंध जे आबपाशी खाते जी ख़ामोशी बि सवाल या निशान बणियल। गुज़िरियल हिकु हफ़्ते खां मुसलसल पाणी खणण सबबि सिंध जे बैराजिस ऐं वाहन में पाणी जी शदीद खोट पैदा थी वई। सिंध जे आबादगरनि ऐं पाणी माहिरनि ख़दशो ज़ाहिर कयो आहे त पंजाब पारां बिना इजाज़त लिंक केनाल खोलण सां सिंध जे ज़रिए ज़मीननि खे सख़्तु नुक़सान पहुची रहियो आहे। पीअण जे पाणी जो बोहरान बि वधी रहियो आहे। सिंध हुकूमत नोटिस वठे। कुकीन क्वीन अनमोल उर्फ पिनकी जे केस में नवनि इनकशाफ़नि ऐं गिरफ़्तारियुनि जो सिलसिलो जारी। पिनकी जो माहवार 2 करोड़नि खां वधीक जी मंशियात कराची में विकिरो करण जो एतिराफ़। आफ़िसरनि खे किरोड़े रुपियनि जी रिश्वत ॾियण जो बि इनकशाफ़। कराची पुलिस पिनकीअ जा अकाउंट संभालींदड़ जवाबदार ज़ीशान खे गुलिस्तान जोरमा गिरफ़्तार करे वरितो। पिनकी जांच दौरान मंशियात बाबति सबूरी ॾेती लेती ऑनलाइन करण जो एतिराफ़ कयो। अनमोल उर्फ पिनकी पुलिस खे जांच दौरान ॿुधायो आहे त संदसि गैंग कराची में माहवार 2 करोड़नि खां वधीक जी मंशियात विकिरो कंदी हुई। इदारनि जे आफ़िसरनि ऐं अहलकारनि खे बि करोड़ रुपया ॾींदी हुई। अनमोल उर्फ पिनकी जांच दौरान पैसा वठंदड़ आफ़िसरनि जा नाला बि ॿुधाए छॾिया। पुलिस समेत ॿियनि इदारनि जा आफ़िसर ऐं अहलकार बि फ़हिरिस्त में शामिल। सिंध हाई कोर्ट SPSC 2024 जे गड़ियल चेटाभेटी इम्तिहान जा नतीजा मुअतल करे छॾिया। साल 2024 जो समूरो रिकॉर्ड सील करे रिपोर्ट पेश करण जो हुकुम। सेक्रेटरी SPSC ऐं कंट्रोलर खे 21 मई ते ज़ाती हैसियत में पेश थियण जी हिदायत। इम्तिहानी जवाबनि वारियूं कापियूं बि तवील में वठण जो हुकुम। जस्टिस मोहम्मद सलीम जेसर ऐं जस्टिस निसार अहमद पुंबरो ते ॿधल आहे हिन बेंच। मुख़्तलिफ़ उमेदवारनि जी दरख़्वास्तुनि ते ॿुधणी कई। अदालत सिंध पब्लिक सर्विस कमीशन खे साल 2024 जे इम्तिहान जो समूरो रिकॉर्ड सील करे रिपोर्ट पेश कई वञे। केस जी वधीक ॿुधणी 21 मई ताईं मुलतवी करे छॾी। टटे जे झिरक रेलवे स्टेशन भरिसां कोयले जी खाण में 9 पोरियत दॿिजी विया। 4 पोरियत फुत 5 ज़ख़्मी। कोयले जी खाण में कमु कंदड़ 9 पोरियत भिख किरण सां दॿिजी विया। 4 पोरियतनि जा लाश कढिया विया। पोतुनि में सवात वासी ज़ियाउल्लाह, नूर मोहम्मद, इरफानुल्ला ऐं सांगण वासी सैंताद भटी शामिल। सीलाणी वेझो ॻोठ दीनार टालपुर में छापे दौरान मंशियात फरोशनि 3 सिपाहियुनि खे ॿधी विहारे छॾियो। मंशियात फरोश मूसो मला खे गिरफ़्तार करण दौरान ॿिया मंशियात फरोश पहुची सिपाही जुमन अज़ीज़ ऐं रज़ा खे ॿधी विहारे छॾियो। मकामी पुलिस ॻोठ जे माण्हुनि जे चवण ते ट्रैकड़ी करण बाद गिरफ़्तार जादार मूसो मला खे वापसि ॻोठाणे जे हवाले करे सिपाहियुनि खे आज़ाद करायो। शिकारपुर जो ॿिनि धुरनि में पुराणे तकरार सां हिकु ॼणो क़तल, हिकु ज़ख़्मी। ॻोठ जुनू में भुट्टा बिरादरी जे ॿिनि धुरनि में जहिड़ो फायरिंग में अब्दुल रहमान मारिजी वियो। वकील भुट्टो गणसी जोगी हालत में अस्पताल मुंतकिल। فروری میں قتل کیس جو شاہد ہی گرفتار اقلام مقتول جوار سنجو تھانے کے دھینو کچھ ڈی اگو اقبال کپری کے قتل کے ویو پولیس کیس جو شاہد امیر کپری کے گرفتار کرے کھنی وئی ہوئی مقتول اقبال کپری کی امر زاہدہ کپری بین وارسن جو تھانے گیا احتجاج مظاہرین جو چونا ہے تو پولیس جوابداران کے بچائیں لایا امیر کپری کے گرفتار کیوں آئے کیس آزاد کیوں ہے شاہ برسان جڑے میں زخمی تھل نگر زندگی کی جنگ آ رہے تھے پسند پڑے تھا مستو سیال برادر کے بندرن میں جڑے تو ران گولی لگن سبب آج سیال عمیر سیال زخمی تھیا ہوا آج سیال علاج دوران نافشاں جی اسپتال میں تبدیلی چڑھے رحیمی ارکان میں ایئرپورٹ پولیس کے مبینہ مقابلے میں ایک فورو کے مارنے کی دعویٰ پولیس چون آئے چیک نمبر 112 سی سمن آلے جو شکی موٹر سائیکل سوارن کے روکنے کی کوشش کی تو انہیں فائرنگ کر دینی جوابی فائرنگ میں ایک فورو مارجی فورو چیک اپ سے ماں غیر قانونی ہتھیار ملے آئے سندس بس ساتھی فرار تھی ویا گرفتاری لائے سرچ آپریشن جاری ہے ڈیرو لال میں پولیس شراب وکرو کندڑ عورت کے گرفتار کرے ورتو عورت شمیم زال پیر بخش کوٹار وٹا شراب جا باکس کیا کیس داخل اوباوڑو برسام پولیس جو ریتی لنک روڈ تے دو ہجے ارادے سے بیٹھل چار ہتھیار بندن سے مبینہ مقابلو فائرنگ کی دیوٹ دوران ایک ڈواری یار مانچر زخمی حالت میں گرفتار ٹرے ڈواری فرار ہتھیار ہتھیار کراچی میں ڈیفینس لائبریری میں جو ان جاتل گاڑی کی ٹکر میں موٹر سائیکل سوار ب نوجوان فوت فوتن کی سنپ 20 برن کے حمزہ ولد شکیل 22 برن کے سمیر ولد اقبال طور کی ہوئی ملیر میں اسٹیل ٹاؤن لنک روڈ تے ان جاتل گاڑی کی ٹکر میں پیرسن چبار کی فوت تھی ویو
1: آپ سن رہے تھے جی اے کے ٹی

चीन अमेरिकी सदर के विच ओभर में जारी तकरार जे निबेरे जे लाइ तावेरी किरदार अदा करण जी खातिरी कराए छॾी। चीनी सदर शी जिनपिंग सदर ट्रंप सां मुलाकात दौरान ईरान जे मामले ते तामीरी किरदार जी खातिरी कराई। शी जिनपिंग चयो त अमेरिका सां नवां ऐं बितरफ़ा लाॻापा क़ाइमु कया आहिनि। सदर डोनाल्ड ट्रंप चयो आहे त केतिरा ई मसला हल कया आहिनि जेके ॿिया हल नथा करे सघनि। असां चाहियूं था त अपना हरमुस खुलियल रहे ऐं ईरान वटि एटमी हथियार बि न हुजनि। डोनाल्ड ट्रंप चीनी दौरो मुकमल करे वापसि रवानो थी वियो। طاقت جو استعمال نتیجہ نہ ڈیندو ایران جے ایٹمی پروگرام سمیت سمورن تکرارن جو حل مشاورت سان نکرن گھرجے مسئلے جو حل تکڑو حل امریکہ ایران بین ملکن دے مفاد میں آئے چینی پرہی وزارت چاہ ہے تو تکرار دے نبیرے دے لئی گالن رابطن وارو سلسلو بھی جلد بحال تھن گھرجے ایران جنگ شروع ہی نہ تھن گھرجے ہاں جنگ جو جاری رہن کہجے بھی مفاد میں نہ ہوندو چین سدائیں گالن سفارتکاری کے ہتھیرنی آئے।

0: السلام علیکم جی سکر نواب شاہ ایف ایم 90.8 جلائے اسٹوڈیو میں پروگرام صحت جو راز ہومیوپیتھک سان کرے حاضر خدمت ماں واجو پینجو میزبان سلیم احمد سرگانی موجو آواز ہواؤں جے لہرن وسیلے جتے جتے پہنچے پیو گوٹھن واہن وستن یا کوئی ڈرائیونگ دوران یا کوئی کم کار دوران اسیں ودھی رہیا ہے اسیں کنائے رہیا ہے انہن سبھن سجنن کے موں طرفا سکھی محبت بھر سلام قبول پوے سامعین اواں جا کیڑا حال ہیں امید ہے تاں بالکل ٹھیک ٹھاک ہوندا اساں جو کھوڑ ساری دعاؤں اواں جے لا جتے بجو شاد آباد جو سدائیں کھلندا مسکرائیندا رہو آمین یا رب العالمین سکرن حاجی عنایت ہومیوپیتھک کلینک جی سمین سکرن ہومیوپیتھک کلینک جے کا ڈاکٹر صاحب جو پروگرام ہوں کلینک کے نالے سے سکرن ہومیوپیتھک جی ہانے ہوا حاجی عنایت ہومیوپیتھک کلینک کے نالے سے کلینک ہے جے کا اسٹیشن روڈ تے موو تھی چکی ہے جی سمین صبح چھنچھر والے ڈی ہے حاجی عنایت ہومیوپیتھک کلینک اسٹیشن روڈ تے اواں کے ڈاکٹر صاحب موجود ملندا شیروانی کیریا والی کلینک بند تھی چکی ہے اتنا ڈاکٹر صاحب ہلیا ویا یعنی ہاں ڈاکٹر صاحب جی پانی پرانی جی ڈاڈے والی کلینک ہے وہ موجود ہے ڈاکٹر صاحب اتے ہی پینجو سیٹ اپ کرے چھڈیو ہاڑے اواں جو علاج انہیں ساگے ہی پرانے طریقے کار سا انہیں ساگی کلینک تے ہی علاج کیا ویندو سامن ڈاکٹر حارث جاوید راجپوت صاحب اسا سا گڈ موجود ہیں ماں کے بدائیں دو ہلا ڈاکٹر صاحب ماہر امراض نککن گلو پرانو نسل نچو جوڑن جو سور متھے جو سور مادے جی السر مادے جی جلن تلی جو ودن جگر جا مرض شوگر بلڈ پریشر دل جا مرض فالج کھنگ ٹی بی ہیپاٹائٹس بی سی گردے جی پتھری مسانے جی پتھری جو بھی بغیر آپریشن جے علاج کیا ونے تھو گردن جو انفیکشن چہرے جو رنگ سانورو چہرے جی خارش پھرڑیو بارن میں قد جو نہ ودن مردن تڑے عورتن میں وزن جو نہ ودن ان سبن بیمارن جو کامیاب علاج کیا ونے تھو ڈاکٹر صاحب روزانہ صبح 9 وگے کا ہانے شام 6 وگے تائیں حاجی عنایت ہومیوپیتھک کلینک اسٹیشن روڈ سکرن میں مریضن جو علاج کندا جی سمن نواب شاہ موڑ ہے نواب شاہ موڑ کا تھوڑو اگتے ویندو اتے تواں کے حاجی بیکری ایندی انہ کا تھوڑو ہی اگیا ڈاکٹر صاحب جی کلینک ہے سمن چونک تے ڈاکٹر صاحب جی کلینک ہے ڈاکٹر صاحب جی کلینک پرانی مشہور آ کہڑے بھی رکشے والے کے کھا بھی تمہیں پوچھا کندو تو حاجی عنایت کلینک کتھے آ تو ہر کوئی تمہیں بدھائیں ودھیک ڈاکٹر صاحب جو نمبر میں اواں کے نوٹ کرایاں تو یہ نمبر ڈاکٹر صاحب وٹ موجود ہوں تو وہ انہیں کال کرے رابطہ کرے سکو تھا نمبر نوٹ کرنا 02-27-89-84-7-6-3 جی سمن یہ ڈاکٹر صاحب جو موبائل نمبر ہے اواں کے وی بدائیں ہلا ڈاکٹر صاحب جی کلینک ہانے حاجی عنایت ہومیوپیتھک کلینک کے نالے سے ہے اسٹیشن روڈ سکرن تے نواب شاہ موڑ کا تھوڑے اگے اسٹیشن روڈ کی طرف ویندا تو ڈاکٹر صاحب اتے تواں کے کلینک تے موجود ملندا باہر میڈیکل اسٹور ہے اندر ڈاکٹر صاحب جی کلینک ہے جی سمین تازو ڈاکٹر صاحب کلینک شفٹ کیا جن کے کرے اتے باہر بورڈ نہ ہوں لیکن ڈاکٹر صاحب کی کلینک کے بھرسہ تھمبو ضرور لگل ہے ان کا مجھے خیال میں ڈاکٹر صاحب کی کلینک کا پوئے جو سر اتے جو گاہ جی پیڑی ہے وڈی ایکڑی گاہ جی پیڑی اتے ہے ب اسٹور گڈو گڈ ہیں اتے ڈاکٹر صاحب جی کلینک ہے سامن تمہیں دکھائی تو کون تھی جی اصا پرے کا اصاجا بھائر اصاجی بھینروں اصاجا بزرگ اچن تھا وہ ڈاکٹر صاحب نے کال کرے پوچھ سکن تھا ڈاکٹر صاحب طرف ہلوں تھا ان کا معلومات وٹھوں تھا السلام علیکم ڈاکٹر صاحب
1: وعلیکم السلام
0: ڈاکٹر صاحب کیڑا حال ہے نواں جا
1: الحمدللہ
0: ڈاکٹر صاحب پہلے مبارکباد دیوں تھا وہاں کلینک پہ جی شفٹ کیا ہے پہنچے ڈاڈے وری پرانی کلینک تے حاجی عنایت ہومیوپیتھک کلینک کے حوالے سے اج کو اواں جو ٹاپک چاہو دسن جے سامن جلا سر
1: بالکل سامن جلا ٹاپک ہوندو پر سبن کے یہ ہی بدھائنا سی تا جکا اساں جی پرانی ہسپتال ہوئی پرانی کلینک ہوئی ڈاڈے دے ٹائم سا انہی کلینک ساگی جگہ تے ہلے ویا سی ان جی مین وجہ یہ ہوئی تا کچھ جکا پیشنٹس آیا ہا اساں جا انہی مہینے پوئے مہینے ان جی شکایتوں اساں وٹ جام ہوئی تو سائیں یہ رستو اصا کے ابدو تو پے اچن وجن میں دکھائی تھے پی تا شہر والے پاس اچو تو ان کرے اصا سوچی تو ساگی جگہ تے ونوں त जंहिंसां पेशंट अचनि पिया या जेका बि असांखे ॿुधनि पिया उहे अचनि पिया त उन्हनि खे असां आसानी सां मिली सघूं। छो त स्टेशन रोड ते तमामु घणा डॉक्टर्स वेठा आहिनि, स्टोर्स वारा वेठा आहिनि, त उन्हनि में असांखे ॻोल्हण तव्हां जे लाइ थोरो ॾुखियो ज़रूरु थी सघे थो। छो त हींअर असां हींअर शिफ्ट कयूं पिया, उतां खां सॼो सामान खणी शिफ्ट थिए पियो, त उन जे करे अञा पेनाफ्लेक्स वग़ैरह बोर्ड वग़ैरह बि कोन लॻनि, त अञा तव्हांखे ॾुखाई थी सघे थी। त उन जे लाइ असां ईअं सम्झूं जे लाइ पुराणी जेका असांजी हस्पताल हुई उन साॻी जॻह ते उहा साॻी हस्पताल उहा साॻी जॻह असां साॻा उन जॻह ते अव्हांखे मिलंदासीं। किथां बि अचो पिया यादि रखो अव्हांखे जेको आहे असांजी पुराणी क्लिनिक जो पतो घणनि खे त इहा ख़बर हूंदी आहे असांजी क्लिनिक आहे कहिड़ी जॻह ते। निम जो वणु लॻल हूंदो ई, जीअं सलीम साहिबु चयो त ॿ स्टोर गॾु आहिनि, निम जो वणु जी निशानी मां ॾियां पियो, जीअं हो त घोठ वारा ॼण उन्हनि खे इहा निशानियूं पकियूं हूंदियूं आहिनि। नवाब शाह मोड़ खां जीअं अॻिते ईंदा हो निम जो वणु लॻो पियो हूंदो, हिन पासे निम जो वणु आहे, हिन पासे मुंहिंजी आम्हूं साम्हूं आहियूं असां। नंढो दर लॻल हूंदो, स्टोर भर में हूंदो, दर भर में हूंदो, उन दर जे अंदरि असांजी हस्पताल आहे, क्लिनिक आहे। उन खां भर ऐं ॿिन्हिनि स्टोरनि जे विच में असांजो दर हूंदो, घिटीअ जे कुंड ते हूंदासीं, ऐं उन खां अलावा गाह जी पीढ़ी माना इहे सभु शयूं हुते अव्हांखे मिलंदियूं। वधीक इहो आहे त अव्हां हिते पहुची विया हुओ, अव्हां कॉल कंदव, मुंहिंजे हिसाब में कॉल बि न कंदव, साम्हूं ई तव्हांखे असां पाण ॾिसण में अची वेंदा, जीअं दर जे साम्हूं ॾिसंदव असां तव्हांखे ॾिसण में अची वेंदासीं। परेशान न थीजो, जीअं नवाब शाह मोड़ खां ईंदा हो स्टेशन रोड वारे पासे, अच्छा नवाब शाह मोड़ खां जीअं तव्हां अटन ॾींदव त नवाब शाह हलिया वेंदव, नवाब शाह न आहे वञिणो, असांखे नवाब शाह मोड़ ते अची स्टेशन रोड ते अचिणो आहे। स्टेशन रोड ते अची निम जो वणु ॻोल्हिजो, उतां तव्हांखे पहुची विया मूंखे कॉल कंदव, अव्हांखे साम्हूं ई असां ॾिसण में अची वेंदासीं। या निम वारे वटि पहुची विया हुते स्टोर आहे, स्टोर आहे चवंदा बाबा हाजी इनायत क्लिनिक किथे आहे, हो चवंदा साम्हूं क्लिनिक अथसि। ऐं सामिन इहा शिफ्टिंग करण जी वजूहात तव्हांखे ॿुधाइण जो मक़सदु इहो हो त घणाई पेशंट जेका हुआ हुजनि त साईं हितां खां असांखे अचणु ऐं वञण में तमामु ॾुखाई आहे, ऐं हींअर गर्मियूं बि जाम आहिनि त अचणु वञणु तमामु घणी परेशानी थिए थी। इन वजह सां असां चयो जेको पेशंट परेशान थी असां वटि अचे, अञा असां हुनखे परेशान कयो, हुन लाइ बहितरु आहे त हुन जे लाइ सवलो गस हुजे, सवली जॻह हुजे जितां सवला माण्हू अची सघनि ऐं सवला हलिया वञा। इन करे असां क्लिनिक खे वापसि उन जॻह ते खणी आयासीं। अॼु के प्रोग्राम में अव्हांखे ज़रूरु ॿुधाईंदासीं त क्लिनिक जो नालो सकरण होम्योपैथी क्लिनिक न आहे, हाजी इनायत होम्योपैथी क्लिनिक आहे। हुन जी वजह इहा आहे त असां वटि जेका हेल्थ केयर कमीशन हूंदी आहे उनमें रजिस्टर थींदियूं आहिनि क्लिनिकूं, छो त जो बि डॉक्टर्स हूंदा आहिनि उहा पंहिंजी क्लिनिक हेल्थ केयर कमीशन खां रजिस्टर कराईंदा आहिनि। उन वजह सां असां इन जो नालो सकरण होम्योपैथी क्लिनिक नथा रखी सघूं, छो त हीअ जॻह इहा क्लिनिक हाजी इनायत होम्योपैथी क्लिनिक जे नाले सां रजिस्टर थियल आहे, त इन करे इन जो नालो असांखे हाजी इनायत रखियो पियो, ऐं उन सां गॾो गॾु इहो असांजो पुराणो नालो आहे, दादे जो नालो आहे, त उहो असां इन करे यादि रखिजो त सकरण होम्योपैथी क्लिनिक ख़तमु न थी आहे, उहा हिन जॻह ते अची वई आहे। डॉक्टर साॻो डॉक्टर हारिस जावेद राजपूत अव्हां सां गॾु साॻो डॉक्टर होॾां हुओ, साॻो डॉक्टर हेॾां, ऐं साॻो हितां मिलंदो, ऐं इन खां बाद गर्मियूं आहिनि त असां इन करे कोशिशि कई थी त 5 खां 6 वॻे ताईं टाइम रखूं था, छो त माण्हू 2 खां वठी 4 बजे ताईं गर्मी तमामु घणी हूंदी आहे, 4 बजे ॻोठा निकिता त मज़े सां असां वटि पुॼी सघनि था। बाक़ी निकिरो पिया 4 बजे निकिरो पिया, 5 बजे निकिरो पिया, असांखे कॉल करे नंबर पंहिंजो लिखाए छॾिजो, छो त अव्हां जेसिताईं न पुॼंदव तेसिताईं असां अव्हांजो इंतज़ार बि ज़रूरु कंदासूं। असां में देरि नथा कयूं, हलूं था हींअर पंहिंजे प्रोग्राम में टॉपिक जी तरफ़, छो त टॉपिक असांखे ज़रूरु करिणो आहे। त अॼु के प्रोग्राम में जेका बीमारी असां रखूं था उहा इहे रखूं था गर्मी। कुझु ॾींहं थिया न त तमामु घणी गर्मी थी, एतिरी क़दुरु गर्मी थी त असां पाण ई गर्मी में अची वियासीं। त हिन गर्मीअ में जेको असां कयो गर्मी खां बचण जे लाइ उहा तव्हां बि करे सघो था। असां इहो कयोसीं त शरबत जेका आहिनि थधा उहा इस्तेमालु कयोसीं, लस्सी आहे उहा इस्तेमालु, लस्सी असांजे घरनि में सभिनी वटि आहे ॻोठ में, उहा इस्तेमालु करे सघो था अव्हां। लस्सी अव्हां जे लाइ फ़ाइदेमंद आहे, अव्हां जी सिहत जे लाइ फ़ाइदेमंद आहे, गर्मी खे घटि करे थी, ऐं उन खां अलावा फारवा हलनि पिया, फारवनि जो जूस अव्हां इस्तेमालु करे सघो था, इहो अव्हांजे जिस्म में मादे में जिगर में गर्माइश खे घटि कंदो आहे, छांई हले पई, इहो छांई बि अव्हां इस्तेमालु कयो, इन सां तव्हांजे जिस्म में जेको पाणी जी कमी थिए थी इहो पूरो कंदो आहे। उन खां अलावा कमर जो रस आहे उहा पासनि में शहर में हेॾां होॾां मिले थो, बोतल ऐं जूस पीअण खां बहितरु आहे अव्हां कमर जो रस पी वठो, इहा अव्हांजे लाइ मादे में जिगर में गुर्दनि ते मसाने ते गर्माइश जे लाइ तमामु बहितरीन शइ आहे। पाणी आहे उहा पी सघो था, पर गर्मीअ में पाणी वणे थो हिकिड़ो गिलास वध में वधि ॿ गिलास, पर इहा जूस वग़ैरह आहिनि त माण्हू इन खे घणो इस्तेमालु करे सघे थो। गर्मियुनि में जेमहिल असां इहा 2-3 ॾींहं गर्मी थियूं ऐं जेको कमकार थियो गर्मी तमामु घणी थी, त असां बि सिर्फ़ु इहा ई शयूं इस्तेमालु कयोसीं, चांहि जेका आहे उहा असां घटि करे छॾी तमामु, सुबुह जो इस्तेमालु कयो, हुन खां पोइ असां चांहि पीअण बंदि करे छॾी। असां डॉक्टर थी असां इन्हनि शयुनि खे इस्तेमालु कयोसीं गर्मी खां बचण जे लाइ, अवां बि इस्तेमालु करे सघोसि था। अच्छा, हिन में हिकिड़ी शइ ख़्यालु कजो, जेका ब्लड प्रेशर वारा आहिनि उहा लूण जो इस्तेमालु न कंदा, जेका शुगर वारा पेशेंट आहिनि उहा खंड जो इस्तेमालु न कंदा। ऐं हिन खां अलावा हिकिड़ी ॿी शइ, गर्मीअ में अवां घणी तेज़ गर्मी थिए पई, उन में न निकिरो, मजबूरी आहे, निकिरणो थो पए, अवां मथे ते टुवाल ज़रूरु ॿधो। कंहिं जॻह ते 5-10 मिंट अवां कंहिं पखे जे हेठि वियो, पघर आहे छो त घर तव्हांखे ज़रूरु ईंदो, पाणी जूस विझी सघो था, यकदमि इहा शइ नाहे खणी। इहा शइ यकदमि कंदव अव्हांजो ब्लड प्रेशर किरी पवंदो, अव्हांजो जिस्म ईअं थी वेंदो, तव्हां पाण सम्झ में ईंदो त हाणे मूंखे थिए छा पियो। त इन करे इन शइ जो बि एहतियात रखिजो। स्कूल वारा ॿार ज़रूरु खे एहतियात कनि छो त हींअर स्कूलनि जी मोकल नथी आहे। मुंहिंजे हिसाब में 22-23 मई ते मोकलूं मिलंदियूं गर्मीअ जूं, त हाली जेका ॾींहं आहिनि 7-8 ॾींहं आहिनि, इन्हनि में ॿारनि खे जेॾी महिल स्कूल खां अचनि जूता लाहे छॾियो, मथां टोपी पाती आहे उहा लाहे छॾियो, बैग लाहे छॾियो, ऐं शर्ट पातल आहे उहो बि तव्हां लाहे छॾियो। ऐं जेका इहा शइ लाइन खां उनखे सुकून सां वेहणु ॾियो। पोइ पाणी जूस, पाणी खां बहितरु आहे उन टाइम ते अवां जेको मां लिमकोल ठाहिणु अवांखे सेखारियो हो, उन जो इस्तेमालु करायो छोकिरे खे। गर्मी में आयो आहे त उनखे जेको लिमकोल मूं ठाहे तव्हांखे सेखारियो हो, त हिकिड़ो चमचो लूण जो ऐं 4 चमचा खंड जा, हिकिड़ो लीमो या नारगी, इहा शइ हुन में मिलाए मिक्स करे छॾिजो। 4 गिलास ताणी पाणी हुजे, मिक्स करे ॿारनि खे पीआरियो। इहो बहितरीनु टॉनिक आहे, बहितरीनु शरबत आहे, जेको अव्हां जिस्म में पाणी निमकियात घटि थी वई आहे, शुगर घटि थी वई आहे, ब्लड प्रेशर घटि थिए पियो, उन्हनि सभिनी शयुनि खे बराबरि करे छॾिणो। हिन खां बाद में विञारे छॾियो, पोइ कपिड़ा मटाए छॾियो। पर यादि रहे, टोपी पातल आहे उहो लाहे छॾिजो, बैग आहे उहो लाहे छॾिजो, जूता लाहे छॾिजो। इन्हनि सां फ़ाइदो थींदो त जिस्म में हवा जेका उहा लॻणु शुरू थींदी। अच्छा, छो हवा छो लॻंदी? साईं, मथे खे हवा लॻंदी, पेरनि में हवा लॻंदी, इहा बहितरीन इहा जॻहियूं जेका आहिनि उहा जॻहियूं आहिनि जंहिंसां हवा असांजे जिस्म खे लॻे थी, बाक़ी ॿिया जॻहियूं कम जी कोन्हनि। त विञारो न ॿारनि खे गर्मी में अचनि स्कूल में अचनि, न पाणी उनखे न पीआरियो, गर्मी में उनखे न विहारियो, पखे जे हेठि विहारे छॾियो, जिते हवा आहे उते विहारे छॾियो। पर 5-10 मिंट वेहे सुकून वटि, पोइ मां पाणी वाणी खणी थो अचां, पोइ हुनखे पाणी, इहा शयूं रेडी थी वञूं। अच्छा, स्कूल खां अचनि पाणी बि मूं ब्रेक सां तव्हांखे ॾियो आहे त यकदमि न पीआरिजो, त मानी बि यकदमि न ॾिजो, थोरो वक़फ़ो ॾेई पोइ कजो। ऐं गर्मियुनि में त असां डॉक्टर थी असां छा कयोसीं त जेका मंझंदि असां मानी खाईंदा आहियूं न, उनजी जेका तव्हां असां छा सां मानी खाधी उहा सोची हैरान थी पवंदव। छो त असां डॉक्टर तव्हां ज़हन में इहो न थियो असां छिला खाईंदा आहियूं न, गर्मीअ में असां छा कयोसीं त जेमहिल मंझंदि जी मानी आई न, असां बसर लस्सी या अंबड़ी आई हूंदो उनखे चटणी करे उहा शइ उन सां मानी खाधी, लस्सी जो रुख पीते मानी खाधी, इहा शइ असां इस्तेमालु कई इन गर्मीअ में। या दही बड़ा हूंदा आहिनि जेका दही खां ठहंदा आहिनि, या अहिड़ी शयूं असां इस्तेमालु कयूं, भाॼी न खाधी। वजह त गर्मी में अचूं पिया, या शयूं खाईंदासीं रांदो ख़राबु थींदासीं। इहा शयूं इस्तेमालु कंदो, इहा हल्को खाधो आहे। ऐं मूं त

0: पाकिस्तानी क़यादत शानदार आहे, असां जंगबंदी वारो फ़ैसिलो पाकिस्तान जे चवण ते हिकु फेवर तौर कयो। ईरानी तजवीज़ूं मुकमल तौर ते क़बूलण जोगियूं न आहिनि। 20 सालनि ताईं एटमी प्रोग्राम मुअतल करण वारी तजवीज़ सुठी आहे। यूरेनियम जे रचाव बाबति लेवल जी ज़मानत तसली जोगी न आहे। आफ़रीन हुर्मुज़ बाबति कंहिं जी मदद जी ज़रूरत न आहे। नई चीनी सदर खे कंहिं मदद बाबति चयो आहे। कुझु ॾींहनि में ईरान खां तेल वठंदड़ चीनी कंपनियुनि तां पाबंदी हटाइण जो फ़ैसिलो कयो वेंदो। ताइवान बाबति अमरीकी पॉलिसी तब्दील न आहे थी। ताइवान खे हथियार ॾियण जी मंजूरी न आहे ॾिनी। थी सघे थो मंजूरी ॾियां या न बि ॾियां। चीन सां तारीख़ी वापारी मुआहिदा थिया आहिनि जंहिंजो अमरीका खे फ़ाइदो थींदो।
1: برای هر دو سناریو آماده ایم، یا به میدان مبارزه برمیگردیم، یا به جنگ برمیگردیم، یا به مذاکره برمیگردیم، یا مذاکره میز مذاکره برمیگردیم و مذاکره میکنیم و راه دیپلماسی رو پیش میگیریم و به میز دیپلماسی برمیگردیم. ما برای هر دو آماده ایم و هیچ فرقی نداره برای ما، بستگی داره که طرف مقابلمون چی رو انتخاب کنه.
0: पाकिस्तान जी सालिसी में अमरीका सां ॻाल्हियूं नाकाम न आहिनि थियूं। मुश्किल मरहले मां गुज़री रहियूं आहिनि। जंग जी शुरूआत बि ईरान न कई हुई, रुगो पंहिंजो दिफ़ा कयो। जंगबंदी बरकरार रखण जी कोशिश करे रहिया आहियूं। आबरा हुर्मुज़ में रंडकनि जो ज़िमेवार बि ईरान आहे। नई दिल्ली में प्रेस कॉन्फ्रेंस कंदे ईरान परॾेही वज़ीर अब्बास अराग़ची चयो आहे त असां वटि अमरीका ते इतबार करण जो बि को जवाज़ु न आहे। वाइदे खां पहिरीं सभु शयूं वाज़े थियणु घुरिजनि। चीन असांजो स्ट्रेटेजिक भाईवार आहे। अमरीका सां ॻाल्हियुनि में यूरेनियम जो रचाव 1.5 लाख जो शिकार आहे। आपना हुर्मुज़ अमरीकी जारियत जे मुकमल ख़ात्मे बाद ई खुली सघंदो। आपना हुर्मुज़ हिन वक़्त बि जहाज़ में जंग में मुलविस मुलनि खां सवाइ ॿियनि लाइ खुलियल आहे।